में माहिदे सां पाकिस्तान जो दुनिया में वक़ार वधियो आहे. पाकिस्तान वॾी सिफारती कामयाबी माणी आहे. क़ौमी असेंबली में ख़िताब कंदे दिफ़ा वारे वज़ीर ख़्वाजा आसिफ़ चयो आहे त पार्लियामेंट में बिना सबूतनि जे इल्ज़ामनि सां अवाम वटि ग़लति पैगाम ईंदो. वज़ीर आज़म ऐं फील्ड मार्शल नामुमकिन खे मुमकिन करे ॾेखारियो आहे. वज़ीर आज़म शहबाज शरीफ जी सदारत हेठि गिलगित बल्तिस्तान में 100 मेगावाट शमसी तवानाई मनसूबे बाबति इजलास. वज़ीर आज़म जी शमसी तवानाई मनसूबो जल्द मुकमल करण जी हिदायत. शहबाज शरीफ चयो त जीबी लाइ शमसी मनसूबे जो समूरो ख़र्च वफ़ाक़ी हुकूमत बर्दाश्त कंदी. امن برقرار رکھن میں عالمن جو اہم کردار ہے. عالم قوم کے متحد رکھن میں بھی اہم کردار ادا کرے سکن تھا. قومی پیغام امن کمیٹی کے خطاب کردے وفاقی گھرو وزیر محسن نقوی چیو ہے تو دہشت گردی کے خاتمے لائے سبنی کے متحد تھینو پوندو. ان فورم ذریعے بھی ملک میں امن جو پیغام منن گرجے. وڈے وزیر کی صدارت ہیٹ وسیلن میں واد ٹیکس اگڑن بابت اجلاس. ایکسائز سندھ بورڈ آف ریونیو نانے کھاتے کی کارکردگی جو جائزہ ورتو ہو. برادری شاہ پارا ٹیکس اگڑن وارو نظام اثرائتوں بڑھانے کی ہدایت. وڈے وزیر تو وسیلن میں واد عوامی فلاح ترقیاتی منصوبان بہتر خدمت کی فراہمی لائے انٹر ہے. सिंध में कारे जी कुती रसम तां वधीक किनारी क़त्ल थी वई. कंबट जे घोट सताबो में जवाबदार सुहिणो बारे जो कारे इल्ज़ाम हणी पंहिंजी सोट समिया बारे जो खे क़त्ल करे छॾियो. पुलिस जवाबदार खे गिरफ़्तार करे वरितो. जवाबदार जो नारी खे गैरत जे नाले ते क़त्ल करण जो एतिराफ़ी बयान बि साम्हूं अची वियो.